0: लौ न सुरु गरौँ न रात थिपिसक्यो
1: अनि बाटुलीसँग भिन्ने त नि खै त तलाई त मै टेर्दिन झन् बाटुलीको त आशै नगर
0: त्यसो शर्त लगाऊ आरे जे भन्छौ त्यो
2: मानौ होइन हाम्रा पुर्नेले गाइहाल्छ नि नमस्ते नमस्ते
1: बाटुलीले एउटा शर्त राखेकी छ
2: मन्जुर छ मन्जुर छ
1: पहिला शर्त त सुन
3: सुनिदिउँ न त सुनिदिउँ
1: यदि बाटुली हारे पुर्नेको स्वास्नी बन्न तयार छ तर पुर्ने हार्यो भने
3: हार्यो भने
1: यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ
3: क्यार्ने हो के त विचार
2: कस्तो लाग्यो सर त
4: रसिलो
2: ल सुरु गरौँ
3: ल अलिक खिपेर दे त
2: ल रङ्गालिम

0: के भयो भाइ
1: सर हामी धेरै ठाउँमा पुग्यौँ तर
0: केही छैन म छु नि टेन्सन नगर आऊ रमाइलो गरौँ